0: सल ओम आहुं बाजरा गोर पेमाय थे जल बाजरा समाया जासे दे भाला हूं
1: एउटा घर संग हजुर एउटा घर नंग हे माया एउटा घर टेकरमा घुमैना घुमै हजुर फुलडेन घुमै घुमै हे माया एउटा घर टेकरमा न त खानु पाउनु हजुर न त लाउनु पाउनु हे माया धिकर मेरो चेकरमा नकली जल हजुर नकल गर्नु पर्ने हे माया फुलै लाउँछ सिउरेर गरेको जमन हजुर बेमन गर्छौ भने हे माया घाँस खाउन निउरेर शिरिसको हालो हजुर बगैनको सोइला हे माया गया बारी जोन्नुलाई खातिरी जानलाई हजुर मिठाई खानु पर्ने हे माया चाह लिएर चिनीमा नपत्याइदेखि हजुर हेर्नु सवारी होला हे माया चाह लिएर चिनीमा सालको पदमा हजुर पैसा राख्नु हातमा हे माया रञ्चनको सिनीमा तपाईँ र हामी हजुर हेर्नु जाउँ है त हे माया रञ्चनको सिनीमा सालको पदमा हजुर पैसा राख्नु हातमा हे माया रञ्चनको सिनीमा होइन यार।